0: हुक्मनामे जिसमें मुजरिमाना रिकॉर्ड रखने वाले मुजाहिरीन के खिलाफ कानूनी कार्रवाई की इजाज़त दी गई थी का इतलाक सिर्फ उन अफराद पर होगा जिन पर संगीन और घिनौने जराइम के इल्ज़ामात हैं। चीफ जस्टिस सूर्यकांत ने कहा है कि अदालत ऐसे हालात और तरीक़ेकार के लिए एक ज़ाब्ता मुरतब करेगी जिसके तहत पैलेट गन का इस्तेमाल किया जा सके। बेंच ने मजीद कहा है कि वह पुलिस की मुबैना ज्यादतियों की तहकीकात के लिए पुलिस अफसरान पर मुश्तमिल एक खसूसी जांच टीम SIT तश्कील देने या मुतबादिल के तौर पर एक रिटायर्ड जज की सरबराही में तहकीकाती कमेटी कायम करने की तजवीज़ पर गौर कर रही है। सुप्रीम कोर्ट ने इस मामले की मजीद समाअत 18 अगस्त तक मुलतवी कर दी है। सड़क ट्रांसपोर्ट की वजारत ने मोटर गाड़ियों से मुतालिक मरकजी जवाबित 1979 में तरमीम के लिए एक मुसविदा नोटिफिकेशन जारी किया है जिसमें हंगामी तिब्बी इमदाद की फराहमी के लिए दो पहियों वाली रोड एम्बुलेंस मुतारिफ कराने की तजवीज़ पेश की गई है। वजारत ने कहा है कि इस मुजवजा हंगामी एम्बुलेंस सर्विस से एमरजेंसी की सूरत में फौरी रसाई मुमकिन होगी और दूर दराज इलाकों में तिब्बी इमदाद की फराहमी को मजीद बेहतर बनाया जा सकेगा। खुराक से मुतालिक इंजिबाती इदारे FSSAI ने डाबर इंडिया को 100% दावे का इस्तेमाल करते हुए शहद, गाय का घी और खुर्दनी तेल जैसी कई अशिया फरोख्त करने से रोक दिया है और कहा है कि इस तरह का लेबल लगाना कानून के खिलाफ है। एक सोशल मीडिया पोस्ट पर भारत की फूड सेफ्टी और स्टैंडर्ड अथॉरिटी FSSAI ने बताया कि उसने 100% का गुमराह कन दावा करने वाली गजाई अशिया की फरोख्त के मामले पर डाबर इंडिया लिमिटेड को मुमानियत से मुतालिक हुक्म जारी किया है। इन अशिया में शहद, सेब का सिरका, वर्जिन कोकोनट ऑयल, तिल का तेल, नारियल पानी, कोकोनट मिल्क और इस तरह की दीगर अशिया शामिल हैं। माहौलियात, जंगलात और आबोहवा की तब्दीली के मरकजी वजीर भूपेंद्र यादव ने अरुणाचल प्रदेश की गलोह झील को भारत का 101वां रामसर मकाम करार दिया है। एक सोशल मीडिया पोस्ट पर जनाब यादव ने इस पेशरफ्त को हयातियाती तनवु के तहफ़ आबी वसाइल और मौसमियाती तहफ़ नीज पायदार जरिए माश के फरोग की जानिब एक अहम कदम करार दिया। उन्होंने कहा कि मशरकी हिमालय में वाकई ये साफ शफाफ मीठे पानी की झील हयातियाती तनवु का एक अहम मरकज़ है और ये कमलांग टाइगर रिजर्व और वाइल्ड लाइफ सेंचुरी के अंदर वाक़ है। ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। भारत और उज़्बेकिस्तान ने कल नई दिल्ली में आला सतह की बातचीत के दौरान अहम मादनियात, कानकनी, तिजारत, तवानाई, बुनियादी ढांचे, दिफा और तालीम के शोबों में तआवुन को मजीद मजबूत बनाकर अपनी स्ट्रेटेजिक शराकतदारी को मजीद उसत देने पर इत्तिफाक किया। ये बातचीत उज़्बेकिस्तान के वज़ीर ख़ारजा बख्तियार सईदोफ के भारत के 4 रोज़ा सरकारी दौरे के दौरान हुई जिन्होंने वज़ीर ख़ारजा डॉक्टर जयशंकर से मुलाकात की। उज़्बेकिस्तान के वफद का खैर मकदम करते हुए डॉक्टर जयशंकर ने कहा कि उज़्बेकिस्तान भारत के वसी हमसाया खित्ते का एक अहम हिस्सा है। उन्होंने दोनों मुल्कों के दरमियान तवील अरसे से कायम तारीखी, सकाफती और तहजीबी ताल्लुकात को उजागर करते हुए कहा कि पिछले बरसों में बाहमी ताल्लुकात मुसलसल मजबूत हुए हैं और अब इनका दायरा तामीरात, डिजिटल टेक्नोलॉजी, तवानाई, सेहत और तालीम समेत मुतअद्दी शोबों तक फैल चुका है। वज़ीर ख़ारजा ने कहा कि दोनों ममालिक अब कानकनी के शोबे बिलखसूस अहम मादनियात और नायाब ज़मीनी मादनियात में बाहमी तआवुन को मजीद वसअत देने के ख्वाह हैं। दोनों मुल्कों के दरमियान तकरीबन $1 अरब की दो तरफा तजारत का जिक्र करते हुए उन्होंने यकीन जाहिर किया कि आने वाले बरसों में दोनों ममालिक के दरमियान इकतसादी तबादले में नुमाया इजाफा होगा। डॉक्टर जयशंकर ने 2026 में भारत की ब्रिक्स सदारत के दौरान भारत की इकदामात की हिमायत पर उज़्बेकिस्तान का शुक्रिया भी अदा किया। उन्होंने 2027 से 2029 की मुद्दत के लिए गैर वाबस्ता तहरीक की सरबराही के लिए उज़्बेकिस्तान की उम्मीदवारी की हिमायत का भी इजहार किया। भारतीय मौसमियात महकमे IMD ने मेघालय और अरुणाचल प्रदेश में आज और कल इंतहाई शदीद बारिश की पेशगोई की है। इसकी वजह से आसाम के कई ज़िले, खासतौर पर वो इलाके जो मेघालय और अरुणाचल प्रदेश से मुत्तसिल हैं, मुतासिर हो सकते हैं। तफसील हमारे नामा निगार से।
1: मौसमियात के महकमे के मुताबिक शदीद बारिश से आसाम के कछार, दीमा हसाव, मगरबी कर्बी ओंगलांग, विश्वनाथ, लखीमपुर, धेमाजी और तिनसुकिया ज़िले मुतासिर हो सकते हैं। IMD ने आसाम की सरहद से मुत्तसिल नागालैंड के कई ज़िलों में शदीद बारिश के लिए येलो अलर्ट जारी किया है जिसके बायस आसाम के जोरहाट और गोलाघाट अजला भी متاثر ہو سکتے ہیں۔ آسام کی قدرتی آفات کی صورت میں کام کرنے والی اتھارٹی نے متعلقہ ضلعوں کے لوگوں سے اپیل کی ہے کہ وہ تمام ضروری احتیاطی تدابیر اختیار کریں اور حالات پر کڑی نظر رکھیں۔ ادھر سیلاب کی صورتحال میں بہتری آنے کے بعد امدادی کیمپوں میں مقیم زیادہ تر افراد اپنے گھروں کو واپس لوٹ چکے ہیں۔ تاہم سیو ساگر ضلع میں اب بھی تقریباً 11,000 افراد راحتی کیمپوں میں مقیم ہیں۔ کل سیلاب سے مزید 2 ہلاکتوں کی اطلاع کے بعد ریاست میں سیلاب سے ہلاک ہونے والے افراد کی مجموعی تعداد 87 ہو گئی ہے۔ گوہاٹی سے راکیش ڈولے کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار۔
0: اڈیشہ میں بڑے دریاؤں اور معاون ندیوں میں پانی اترنے کے ساتھ ہی سیلاب کی صورتحال میں لگاتار بہتری آ رہی ہے۔ ریاست کے وزیر اعلیٰ موہن چرن مانجھی نے سیلاب سے متاثرہ لوگوں کے لیے 110 کروڑ روپے کے ابتدائی امدادی پیکج کا اعلان کیا ہے۔ پیش ہے ایک رپورٹ۔
2: اڑیسہ میں سیلاب کی صورتحال رفتہ رفتہ معمول کی طرف آ رہی ہے۔ ہیراکوڈ ڈیم کے حکام نے مزید 4 فاٹک بند کر دیے ہیں اور اب سیلاب کا پانی 13 فاٹکوں کے ذریعے رفتہ رفتہ چھوڑا جا رہا ہے۔ بالیشور، بھدرک اور جاسپور ضلعوں میں راحت بچاؤ اور بعض آباد کاری کا کام زور و شور سے جاری ہے، جہاں لوگوں کو دشواریوں کا سامنا ہے۔ سیلاب کا پانی اترنے کے ساتھ ہی کئی ضلعوں میں اسکول پھر سے کھول دیے گئے ہیں۔ ریاست کے وزیر اعلی موہن چرن مانجھی نے حکام کو ہدایت دی ہے کہ وہ نقصانات کا شروعاتی جائزہ لینے کے بعد فوری مالی امداد فراہم کریں۔ بنیادی ڈھانچے اور املاک کو ہونے والے نقصان کے تفصیلی جائزے کے بعد جامع پیکج کا اعلان کیا جائے گا۔ بھونیشور سے پرکاش داس کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں نرگس علیم۔
0: ادھر کیرلم میں 14 میں سے 12 ضلعوں میں شدید بارش کے امکان کے مد نظر اورنج الرٹ جاری کیا گیا ہے۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
3: کیرلم میں تروونتپورم اور کولم کو چھوڑ کر ریاست کے بقیہ سبھی ضلعوں میں کہیں کہیں بہت تیز بارش ہونے کے امکان کے مد نظر اورنج الرٹ جاری کیا گیا ہے۔ ریاست میں 353 امدادی کیمپ کام کر رہے ہیں، جہاں 13,496 افراد نے پناہ لے رکھی ہے۔ بارش سے وابستہ واقعات میں 56 مکان پوری طرح تباہ ہو گئے ہیں، جبکہ کوئی 500 مکانوں کو جزوی طور پر نقصان پہنچا ہے۔ 16 اموات کی اطلاع ملی ہے، جبکہ 5 افراد اب بھی لاپتہ بتائے گئے ہیں۔ ادھر موسمیات محکمے کے مطابق ریاست میں کل سے بارش کا زور کم ہونے کا امکان ہے۔ تروونانتاپورم سے اسمیدی ام پلروتھی کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں شمیم عرفان۔
0: موسمیات کے محکمے کے مطابق دلی، ہریانہ، چنڈی گڑھ، ہماچل پردیش اور اتر پردیش کے بعض حصوں میں بھی اوسط سے لے کر تیز بارش ہونے کا امکان ہے۔ امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ ایران کو امریکہ کے ساتھ معاہدہ کرنے کے لیے ایک آخری موقع دیا گیا ہے۔ انہوں نے دعویٰ کیا کہ ایران پر ایک منصوبہ بند حملہ اس وقت مؤخر کر دیا گیا جب ایران اور خلیجی ملکوں نے سفارتکاری جاری رکھنے کی اپیل کی۔ جنوبی کوریا کے شہر آسن میں سرکردہ بھارتی بیڈمنٹن کھلاڑی کوریا ماسٹرز ٹورنامنٹ میں آج اپنی مہم کا آغاز کریں گے۔ یہ ٹورنامنٹ اس مہینے کی 9 تاریخ تک جاری رہے گا۔ سب کی نگاہیں 17 سالہ تنوی شرما پر ہوں گی، جو تائپے اوپن میں اپنا پہلا BWF ورلڈ ٹور ٹائٹل جیتنے کے بعد اس ٹورنامنٹ میں کھیلیں گی۔ یہ تھیں خبریں، اور اب اخبارات کے آئینے کے ساتھ ہیں محمد عمار۔
1: شکریہ اسد اللہ۔ قومی راجدھانی دلی سے شائع ہونے والے آج کے بیشتر اردو اخباروں نے الگ الگ خبروں کو اپنی شہ سرخی بنایا ہے۔ روزنامہ، انقلاب اور پرتاب سمیت آج کے سبھی اخباروں نے 3 ریاستوں گجرات، مدھیہ پردیش اور بہار میں ہوئے ضمنی چناؤ کے نتائج کے اعلان کو صفحہ اول پر شائع کرتے ہوئے لکھا ہے کہ بہار میں بانکی پور سے پرشانت کشور، مدھیہ پردیش کے دتیا سے کانگریس، جبکہ گجرات کی مانجل سیٹ سے بی جے پی امیدوار کامیاب۔ روزنامہ پرتاپ نے وزیر دفاع راجناتھ سنگھ کے اس بیان کو صفحہ اول پر شائع کیا ہے کہ ابھرتے ہوئے چیلنجوں کا مقابلہ کرنے کے لیے مضبوط دفاعی نظام میں فوجی اور سویلین اہلکاروں کے درمیان تعاون بے حد ضروری ہے۔ لوک سبھا نے سپریم کورٹ کے ججوں کی تعداد 33 سے بڑھا کر 37 کرنے والے بل کو منظوری دی۔ یہ بل قانون انصاف کے مرکزی وزیر ارجن رام میگھوار نے پیش کیا تھا۔ اس خبر کو آج کے اخباروں نے نمایاں کیا ہے۔
0: اور اب آخر میں خاص خبریں ایک بار پھر۔ پارلیمانی کمیٹی نے فیس بک سے وزیراعظم نریندر مودی کا ویڈیو ہٹائے جانے پر میٹا پر نکتہ چینی کی ہے اور سی ای او مارک زکربرگ سے معافی کا مطالبہ کیا ہے۔ این ڈی اے پارلیمانی پارٹی کی ہفتہ وار منگل ملن میٹنگ آج صبح نئی دلی میں ہونے والی ہے۔ سپریم کورٹ نے کہا ہے کہ ریاستی سرکاریں حالیہ احتجاج میں شامل طلبہ کے خلاف درج کی گئی ایف آئی آرز بند کر سکتی ہیں یا انہیں واپس لے سکتی ہیں۔ امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ ایران کے پاس امریکہ کے ساتھ سمجھوتا کرنے کا آخری موقع ہے۔ ایران نے مذاکرات کی اطلاعات کو غلط بتایا ہے۔ اور بھارتی بیڈمنٹن کھلاڑی آج کوریا ماسٹرز بیڈمنٹن ٹورنامنٹ میں اپنی مہم کا آغاز کریں گے۔ اسی کے ساتھ آکاشوانی سے خبرنامہ ختم ہوا۔